0: की तरफ हम जा रहे हैं, मुझे लगता है कि इसमें हर इंसान अपनी जिंदगी को कोई ना कोई हिस्से से रिलेट जरूर कर पाएगा या इस हिस्से से अपने आप को जरूर देख सकता है। फैमिली, जेलिसी, लॉस, सब्र, टेम्पटेशन, लोनलीनेस, होप, फॉरगिवनेस और फिर अल्लाह सुभान व तआला की तरफ से अनएक्सपेक्टेड ओपनिंग।
1: बिल्कुल सर भाई, सूरह यूसुफ ज़मीन किराम, आपको बता दूं कि ये एक ऐसी सूरत है जिसमें एक ही दास्तान इब्तिदा से इंतहा तक मुसलसल बहती रहती है, यानी एक बहाव है। कभी एक मासूम ख्वाब की सूरत में, कभी भाइयों की हसद भरी निगाह में, कभी कुएं की तारीकी में, कभी बाजार मिस्र में गुलाम की हैसियत से, कभी महल के दरवाजों के पीछे आजमाइश में, कभी कैद खाने में, और फिर एक दिन उसे यूसुफ अलैहिस्सलाम को जमीन में तमकीन मिलती है। तमकीन यानी उनका हुक्म बहाल किया जाता है, उन्हें ताकत मिलती है। तो अल्लाह फरमाता है, वकुल्ला नकुस्सु अलैका मिन अंबाइ रुसुल मा नुसब्बितु बिही फुआदक, यानी हम रसूलों के वाकयात में से वो सब आपको सुनाते हैं जिनके जरिए हम आपके दिल को साबित कदम रखते हैं। तो यहाँ एक के लफ्ज बहुत ही अहम है सरवर भाई, नुसब्बितु बिही फुआदक, यानी किस्सा जो बयान किया जाता है ये दिल को थामने के लिए, दिल में सबात और ठहराव पैदा करने के लिए।
0: वाह सुभानअल्लाह, और ये बड़ा ही इम्पोर्टेंट है तला भाई। हम अक्सर स्टोरीज को एंटरटेनमेंट समझते हैं, लेकिन पुरानी स्टोरीज इमोशनल स्ट्रेंथ भी देती हैं। जब इंसान मुश्किल में होता है, कभी उसे सिर्फ इंस्ट्रक्शन नहीं चाहिए होती, उसे ये देखना होता है कि किसी ने इससे पहले भी मुश्किल देखी है या नहीं, या फिर अल्लाह सुभान व तआला ने उसके लिए रास्ता निकाला। इसीलिए एक अच्छी स्टोरी सिर्फ और सिर्फ दिमाग को इंफॉर्मेशन नहीं देती, दिल को स्टेमिना भी देती है।
1: अच्छा जी, अहसनुल कसस के हवाले से जो मैंने कहा था कि इस सूरे में मस्कुरा जो किस्सा है, जो वाकया है, इसे अहसनुल कसस कहा गया है। तो मुफस्सरीन ने इसके मफहूम में मुख्तलिफ जिहाद जिक्र की हैं, यानी मुख्तलिफ तफसीर हैं, रिवायात हैं। इतना वाज़ेह कि सूरह यूसुफ कसस कुरान में एक खास जमान, रब्त और तकमील रखती है। और देखिए, सूरत के आगाज में किस्से की अहमियत बयान हुई, फिर आखिर में दोबारा यही हकीकत हमारे सामने आती है। लक़द काना फी क़ससिहिम इबरतुल लिउलिल अलबाब, यकीनन उनके किस्सों में अक़ल वालों के लिए इबरत है। यानी इब्तिदा में कहा गया कि ये अहसनुल क़सस है, और इख्तिताम में कहा गया इबरतुल लिउलिल अलबाब। गोया कुरान कहता है कि कहानी भी सुनो, लेकिन सिर्फ ऐसे यूं ही ना गुजर जाओ, बल्कि अपने आप को इसमें तलाश भी करो।
0: सुभान अल्लाह, वाकई ये बड़ी अच्छी बात कही तला भाई ने। और जब भी आप देखिए कुरान को आप समझ के पढ़ेंगे, जो अरबी समझते हैं, खैर उनके लिए ये नहीं कह रहा हूँ मैं, वो तो समझ ही रहे हैं, बट जो अरबी नहीं जानते हैं और जब वो कुरान को समझ के पढ़ते हैं तो तला भाई सुभान अल्लाह ऐसा लगता है कि अल्लाह ताला मुझी से बात कर रहा है।
1: बिल्कुल
0: मुझी से बात कर रहा है। तो और यहाँ एक, जैसे तला भाई ने अर्ज किया कि यहाँ पर एक डिस्टिंक्शन बहुत जरूरी है। हर शख्स स्टोरी सुनता है, लेकिन हर शख्स लेसन, जो सबक है, उससे वो नहीं हासिल कर पाता। भाई दो लोग एक ही इंसिडेंट देखते हैं, एक चेंज हो जाता है, दूसरा वहीं का वहीं रहता है। इसलिए सिर्फ कंटेंट का पावरफुल होना इनफ नहीं है, रिसीवर का दिल भी ओपन होना चाहिए। आप रोज मोटिवेशन सुन सकते हैं, रोज एडवाइस ले सकते हैं, लेकिन अगर अंदर ह्यूमैनिटी नहीं तो लेसन पास हो जाता है, लाइफ चेंज नहीं होती।
1: हाँ सर भाई, यही बात होती है कि बोलने वाले की भी अपनी सलाहियत होनी चाहिए और सुनने वाले की भी, कबूल करने वाले की भी। दोनों दरवाजे खुले रहने चाहिए। एक दरवाजे में अगर उस तरह की काबिलियत हो लेकिन दूसरा दरवाजा उसके लिए तैयार ना हो तो फिर वो मामला आगे नहीं बढ़ेगा। और सामने करम, हम किस्से की तरफ आगे बढ़ेंगे। सूरह यूसुफ में एक मकाम आता है जहां यूसुफ अलैहिस्सलाम की जिंदगी बज़ाहिर इंतहाई कमजोर हालत में दिखाई देती है। भाइयों ने उन्हें कुएं में डाल दिया, फिर वो काफिले के हाथ आए, फिर उनके बारे में फरमाया, वशरौहु बिथमनिन बख्सिन दराहिम मअदूदा वकानू फीह मिन अज़्ज़ाहिदीन, उन्हें बहुत थोड़ी कीमत, चंद गिने हुए दिरहमों के वज बेच दिया गया और उनके बारे में बेरहबत थे। जरा मंजर देखिए ना सामने किराम, एक नबी का बेटा, एक मुअज्जज़ घराने का बच्चा, कल तक अपने वालिद के घर में था, मुअज्जज़ मुकर्रम था, और आज बाजार में उसकी कीमत लग रही है। इंसानी निगाह कह सकती थी कि वाकया यही खत्म, कहानी खत्म, मगर कुरान आगे बढ़ाता है बात को وكذلك مكننا ليوسف في الأرض. یہ واقعہ کا انتہا ہے کہ اسی طرح ہم نے یوسف کو زمین میں تمکین عطا کی. سورہ یوسف کا یہی کمال ہے، ایک طرف سمن بخش کی بات کہی جا رہی ہے یعنی شروع میں حقیر قیمت، پھر دوسری طرف آخر میں کہا جا رہا ہے مکننا لیوسف یعنی زمین میں اقتدار اور استحکام. لوگ قیمت کم لگا سکتے ہیں مگر اللہ کے ہاں مقام کا حساب کچھ الگ ہی ہے.
0: سبحان اللہ بھائی، یہ لائن بہت پاورفل ہے طلح بھائی. لوگ آپ کی ویلیو کو انڈر اسٹیمیٹ کر سکتے ہیں لیکن ان کا اسٹیمیٹ جو ہے آپ کی فائنل ویلیو ڈیسائیڈ نہیں کرتی. کبھی ورک پلیس میں آپ کو اگنور کیا جاتا ہے، کبھی فیملی میں آپ کی ایفرٹ جو ہے وہ نوٹس نہیں کی جاتی، اور کبھی کسی اور ریلیشن شپ میں آپ کی لویلٹی جو ہے اس کی قدر ہی نہیں ہوتی. لیکن ریجیکشن کو اپنی آئیڈینٹی مت بنائیے، یہاں یہ سبق ہمیں لینا ہے. جو لوگ آپ کو بالکل ہی چیپ کہہ سکتے ہیں، سمجھ رہے ہیں، ضروری نہیں کہ اللہ سبحانہ وتعالیٰ کے پلان میں بھی آپ چیپ ہوں، آپ اللہ کی نظر میں بہت اچھا مقام رکھ سکتے ہیں.
1: دیکھیے یوسف علیہ السلام کے بارے میں اللہ کیا فرماتا ہے، ولما بلغ شدہ آتیناہ حکما وعلما وکذلک نجزی المحسنین. جب وہ اپنی جوانی اور پختگی کو پہنچے ہم نے انہیں حکمت اور علم عطا کیا، اور اسی طرح ہم محسنین کو بدلہ دیتے ہیں. امام طبری رحمہ اللہ اس آیت کے سلسلے میں ایک نہایت دل نشین ربط بیان کرتے ہیں. وہ وکذلک نجزی المحسنین کے مفہوم کو یوسف علیہ السلام کے واقعے تک محدود نہیں رکھتے، بلکہ اس میں رسول اللہ صلی اللہ علیہ وسلم کے لیے تسلی اور بشارت کا پہلو بھی دیکھتے ہیں. مفہوم یہ بنتا ہے، اے محمد صلی اللہ علیہ وسلم، جس طرح یوسف علیہ السلام نے اپنے قریبی لوگوں سے سختیاں دیکھیں، آزمائشوں سے گزرے، پھر ہم نے انہیں بچایا، زمین میں مقام دیا، حکمت اور علم عطا کیا، اسی طرح اہل احسان کے ساتھ ہمارا معاملہ ایسا ہی ہے، اور آپ صلی اللہ علیہ وسلم بھی اہل احسان میں سب سے بڑھ کر ہیں. بس اپنی قوم کی مخالفت، اپنے قرابت داروں کی اذیت اور ان کی دشمنی دیکھ کر غم میں نہ ڈوب جائیے. جس رب نے یوسف کو کنویں سے نکالا، غلامی کے بازار سے عزت تک پہنچایا، وہی رب آپ کے معاملے کا بھی مالک ہے.
0: تو طلح بھائی یہاں ایک بہت ہیلنگ لیسن جو ہے وہ حاصل ہوتا ہے. بھائی ہم جب تکلیف میں ہوتے ہیں تو ہم جو فی الوقت ہماری صورتحال ہوتی ہے، کرنٹ چیپٹر جو ہوتا ہے وہی دیکھ رہے ہوتے ہیں، ابھی میرے ساتھ یہ کیوں ہو رہا ہے. لیکن قرآن ہمیں فل سٹوری مائنڈ سیٹ دیتا ہے. Well is not the ending, fail is not the ending, prison is not the ending. آج کا سیٹ بیک کل کی پریپریشن بھی ہو سکتی ہے. ہر ڈیلے ڈینائل نہیں ہوتا اور ہر لاس فائنل لاس نہیں ہوتا.
1: جی سرور بھائی، اب یوسف علیہ السلام کی عظمت کو دیکھتے ہیں. صحیح بخاری میں یوسف علیہ السلام کی نسبت ایک عظیم شرف کا ذکر آتا ہے. وہ نبی، نبی کے بیٹے، نبی کے پوتے اور خلیل اللہ ابراہیم علیہ السلام کی نسل سے ہیں، یعنی نسب بھی شرف والا، نبوت بھی، پاکیزگی بھی. پھر اس کے باوجود کیا ہوا ان کے ساتھ؟ کوئے میں ڈالے گئے، غلام کی طرح خریدے اور بیچے گئے، گھر سے جدا ہوئے، تہمت اور فتنہ نفس کے ماحول سے گزرے، پھر قید خانے تک پہنچے. تو سورہ یوسف پڑھتے ہوئے ایک سوال خود ہمارے سامنے کھڑا ہو جاتا ہے کہ میں کون ہوں کہ یہ توقع کروں کہ میری زندگی آزمائش سے خالی رہے گی؟ یہ یوسف علیہ السلام ہیں اور ان کے ساتھ یہ سب ہوا. تو آزمائش کا آنا ہمیشہ ذلت کی نشانی نہیں، کبھی آزمائش اس راستے کا حصہ ہوتی ہے جو اللہ انسان کو ایک بڑے مقام تک پہنچانے کے لیے بناتا ہے.
0: بہت اچھے. اور یہاں ایک ڈینجرس ایکسپیکٹیشن کو بریک کرنا ضروری ہے طلح بھائی. بھائی میں اچھا انسان ہوں تو میرے ساتھ برا کیوں ہوا؟ ہم سب کے ساتھ ہے، ہم سب کے ساتھ ہے.
1: بالکل
0: اچھا ہونا اور ٹیسٹ فری لائف ملنا ایک ہی چیز نہیں ہے بھائی. کبھی ہم دین پر رہ کر بھی لاس فیس کریں گے، کبھی سنسیئر ہوتے ہوئے بھی بیٹریل ملے گا، اور کبھی دعا کرتے ہوئے بھی ویٹنگ جو ہے، لائن جو ہے ہماری، وہ لمبی ہوتی چلی جائے گی. بھائی فیتھ کا مطلب یہ نہیں کہ جو طوفان ہے، جو اسٹارم ہے وہ نہیں آئے گا. فیتھ کا مطلب یہ ہے کہ جو طوفان ہے اسٹارم میں بھی ڈائریکشن نہیں کھوئیں گے. دس از آر فیتھ.
1: جی بالکل. اور اسی لیے سورت کے اندر، سورہ یوسف کے اندر بار بار ایک جملہ بار بار آتا ہے دل کو سہارا دینے کے لیے، فصبر جمیل، یعنی خوبصورت صبر. یعقوب علیہ السلام کے حالات کو دیکھیے، ایک بیٹا جدا ہوا، پھر دوسرے بیٹے کی جدائی کا معاملہ پیش آیا، غم اتنا شدید کہ قرآن کہتا ہے وَبِيَضَّتْ عَيْنَاهُ مِنَ الْحُزْنِ، غم کی شدت سے ان کی آنکھیں سفید ہو گئیں، یعنی جسم نے بھی غم کا اثر قبول کر لیا، لیکن زبان پر کیا تھا؟ فصبر جميل اور پھر انما اشکو بث

0: मैं आपको मैनिपुलेट कर रहा हूँ, वो आपके इमोशंस यूज करती है, तुम मुझे पर ट्रस्ट नहीं करते हैं, मैं तो तुम्हारे लिए कर ही रहा हूँ जो भी कुछ कर रहा हूँ, अगर तुम मुझे प्यार करते हो, मोहब्बत करते हो तो भाई मान जाओ। इसलिए ये जो गिल्ट बेस्ड प्रेशर और कहना चाहिए जेन्युइन केयर में डिफरेंस है ना, वो समझना हमें बहुत ज्यादा जरूरी है। जैसे तलामा ने बताया कि भाई सीधे होना, इतने भी सीधे होना नहीं है कि समझ में ही नहीं आए बात। हर ट्रस्ट मी, ये जो लफ्ज है इसको हाईलाइट कर रहा हूँ कि ट्रस्ट मी, ये हर ट्रस्ट मी के बाद ट्रस्ट करना मैच्योरिटी नहीं है।
1: सामने करम, अब दास्तान में एक ऐसा मंजर आता है जो इंसानी फरीब की नफ्सियात को और खोल देता है। कुरान कहता है वजा अबा हो महिषा, वो रात के वक्त अपने वालिद के पास रोते हुए आए, रोते हुए यानी आंसू मौजूद है, आंसू यानी ये हमेशा सच की दलील नहीं होती, ये भी एक अहम है। तो उन्होंने कहा या अबाना इन्ना ذهبنا نستبق وتركنا يوسف عند متاعنا فاكله الذئب, अब्बा जान हम दौड़ का मुकाबला करने चले गए थे, यूसुफ को सामान के पास छोड़ दिया था, फिर उसे भेड़िया खा गया। फिर कितनी दिलचस्प नफ्सियाती बात, वो मानता भी मुमिन लना ولو كنا صادقين, और आप हमारी बात मानने वाले नहीं चाहे हम सच्चे ही क्यों ना हो।
0: दलील देखी कैसे दी जा रही है, यकीन दिलवाने का किस तरीके से तरीका निकाला जा रहा है।
1: गोया झूठ के अंदर पहले से एक दिफाई दीवार भी तामीर कर दी, हम जानते हैं आप हमें नहीं मानेंगे, यानी सामने वाले के शक को भी अपने झूठ के हक में इस्तेमाल।
0: और ये मैनिपुलेशन का एडवांस्ड फॉर्म है तला भाई, यही जो मतलब झूठ के अंदर भी एक दीवार बनाने की कोशिश देख रहे हैं आप।
1: पुरानी ताबीर में किस तरह हमें रहनुमाई की जा रही है,
0: सुभान अल्लाह,
1: इस हद तक भी लोग यानी मनगढ़ंत बातें कर सकते हैं।
0: सुभान अल्लाह भाई, कभी कोई शख्स आपको एविडेंस देने से पहले ही कह देता है कि भाई मुझे पता है तुम मुझ पर भरोसा ही नहीं करोगे, तो ये देखिए कितनी जबरदस्त लाइन होती है ना, आदमी कहता है कि भाई इस बार ये सच लेके आया शायद सामने। इससे वो आपको इमोशनली प्रेशर कर रहा होता है कि अगर आप सवाल करें तो आप ही अनफेयर लगने लगे। इसलिए जो आंसू होते हैं ना उनको देखिए, लेकिन फैक्ट्स भी देखिए, इमोशन को रिस्पेक्ट जरूर कीजिए। या मैं और तला ये नहीं कह रहे, अल्लाह सुब्हानहू तआला हमें बता रहे हैं कि भाई एविडेंस को कैंसिल मत कीजिए।
1: जी सामने किराम, एक मरतबा फिर सूरह यूसुफ का पूरा जायजा ले लेते हैं। सूरह यूसुफ का आगाज एक बच्चे के ख्वाब से हुआ था, इन रायत अहद आशर कौकबन, दरमियान में कुआं आया, जुदाई आई, फितना आया, कैद आई, इंतजार आया, और फिर आखिर में वही यूसुफ अलैहिस्सलाम कहते हैं يا ابتي هذا تاويل رؤياي من قبل قد جعلها ربي حقا, ابا جان یہ میرے پہلے خواب کی تعبیر ہے, میرے رب نے اسے حقیقت بنا دیا۔ تو سامعین کرام, اسی کے ساتھ آج کے اس قصے کے خاتمے کو ہم پہنچ چکے ہیں۔ اللہ تعالیٰ سے دعا گو ہیں کہ وہ ہمیں سورہ یوسف کے قصے کو صرف ایک خوبصورت داستان کے طور پر سننے والا نہ بنائے, بلکہ اس کی عبرت کو سمجھنے, حسد سے اپنے دل کو پاک رکھنے, آزمائش میں صبر کرنے, فریب کے مقابل بصیرت رکھنے, نعمت میں شکر ادا کرنے, اور قدرت ملنے پر عفو اختیار کرنے کی توفیق عطا فرمائے۔ قدرت ملنے پر عفو اختیار کرنا یہ بہت ایک بڑا معاملہ ہے, اگر انسانی رویے میں اس بات کو اپنا لی جائے تو کافی سارے مسائل ختم ہو جاتے ہیں۔ آج اگر جیسے اگر کسی کو کوئی چانس مل جائے, کسی کے انڈر میں وہ کام کر رہا ہو, اس نے ظلم و زیادتی برداشت کی ہو, اگلا یعنی آگے جا کے اگر وہ اس کو اقتدار مل جائے تو آج کے دور میں وہ کیا کرے گا اپنے اس لوگوں سے۔
0: بالکل صحیح۔
1: تو یہی ہے کہ قدرت ملنے پر عفو درگزر کا معاملہ۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فتح مکہ کے دوران بھی وہی کیا تھا, اذهب فانتم الطلقاء, تم آزاد ہو, جاؤ جاؤ, سب آزاد ہو۔ تو یہ درگزر کا معاملہ۔ تو جب غم حد سے بڑھ جائے تو ہمیں یعقوب علیہ السلام کے جملہ یاد کرنا چاہیے, انما اشکو بثی وحزنی الی اللہ, اور جب اسباب ختم ہوتے ہیں دکھائی دیں تو یہ آواز ولا تیأسوا من روح اللہ, اور جب زندگی کا کوئی باب بہت تاریک ہو جائے تو یاد رہے واللہ غالب علی امرہ, اللہ اپنے کام پر غالب ہے۔
0: تو جناب اسی کے ساتھ آج کا یہ ایپیسوڈ بھی اختتام کو پہنچتا ہے۔ آپ تمام سننے والوں کا بہت بہت شکریہ کہ آپ اس سفر میں ہمارے ساتھ رہے, اور یہ یاد رکھیے کہ قرآن کی جو کہانیاں ہیں, جو سٹوریز ہیں, یہ صرف گزرے ہوئے لوگوں کے بارے میں نہیں ہیں, جیسے کہ میں نے اور طلحہ نے سمجھانے کی کوشش کری اور اس پہ بات کرنے کی کوشش کری, یہ ہمیں بتاتی ہیں کہ آج ہمیں کس طرح کا انسان بننا چاہیے۔
1: اسی کے ساتھ سامع کرام, آج کے اس حلقے سے طلحہ شف زمان اور سرور مرزا کو اجازت دیجیے, آئندہ حلقے میں ایک نئے سبق کے ساتھ, ایک نئی داستان کے ساتھ دوبارہ حاضر خدمت ہوں گے۔ اللہ تعالیٰ ہمیں قرآن پڑھنے, سمجھنے اور پھر اپنی زندگی میں اس کی روشنی سے لے کر اس کی روشنی سے مستفید ہونے کی توفیق عطا فرمائے۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
2: آپ سن رہے ہیں ایف ایم 107, ایف ایم 107
3: دل سے دیسی, ایک خاص شو جہاں بات ہوگی خواتین کی صحت, अवेयरनेस और कंप्लीट वेलबींग की.
4: वेलनेस इज फाइंडिंग योरसेल्फ, फाइंडिंग व्हाट ब्रिंग्स यू जॉय एंड व्हाट कीप्स यू होल.
3: एक ऐसा प्रोग्राम जो सिर्फ हेल्थ रिलेटेड इंफॉर्मेशन ही नहीं देगा बल्कि हेल्दी लाइफस्टाइल को अडॉप्ट करने के लिए मोटिवेट भी करेगा. हर एपिसोड में हमारे साथ होंगे डॉक्टर्स, डिस्कस करेंगे उन टॉपिक्स को जो आपकी जिंदगी को पॉजिटिवली ट्रांसफॉर्म कर सकते हैं. तो दोस्तों, सुनना न भूले शो वेमेन वेलनेस हर मंडे शाम 5 बजे से आरजे नासिया के साथ ओनली ऑन एफएम 107 दिल से देसी.
5: क्रिकेट हो
6: एंड ही इज हुक दैट अवे, दैट्स 4 रन.
5: फुटबॉल हो या कोई और बड़ा स्पोर्टिंग एक्शन, हम लाते हैं आप तक हर एंगल, हर स्टोरी और हर हाईलाइट बिल्कुल सीधे साधे अंदाज में.
7: तो अगर आप रहना चाहते हैं अपडेटेड और कनेक्टेड स्पोर्ट्स की दुनिया से,
5: ट्यून इन करें स्पोर्ट्स राउंड अप विद अवर स्पोर्ट्स जर्नलिस्ट मोहम्मद अमीन एवरी ट्यूजडे एट 1 PM.
7: क्योंकि यहाँ होगी बात सिर्फ
8: स्पोर्ट्स की. कतर का पहला देसी रेडियो स्टेशन FM 107 दिल से देसी.